nyame ye waye ye fe ye waye ye mama hey ye waye ye fo ye na kaye die nyam ba pejaye shwe die nyam ye wo.